0: FM 101 ਨਾਲ ਨਾਲ ਸਾਡੇ ਤੇ ਨਾਲ ਨਾਲ ਤੁਹਾਡੇ ਕਿਉਂ ਜੀ ਇਹ ਕੋਈ ਸ਼ੱਕ ਹੈ ਕਿਆ
1: There's music and then there's magic. One above FM 101.
2: Papa, मैंने सुना है खानदानी मनसूबाबंदी के तरीकों से सेहत के मसाइल पैदा होते हैं.
3: फिर वही बात, पहले ही दो बच्चे हैं तुम्हारे, हालत देखो अपनी.
2: आपा, मैं तो वही कह रही हूँ ना जो लोग बातें करते हैं.
4: ये सब गलत फहमियाँ हैं, हर सुनी सुनाई बात सच नहीं होती. मनसूबाबंदी के तरीकों से सेहत पर किसी भी किस्म का बुरा असर नहीं पड़ता.
5: खानदानी मनसूबाबंदी सेहतमंद माँ, सेहतमंद बच्चे और खुशहाल जिंदगी की जमानत है. خاندانی منصوبہ بندی اور صحت سے متعلق مشوروں اور سہولیات کے لیے محکمہ صحت و آبادی کے قریبی مراکز پر تشریف لائیں.
4: سوچ کو آزاد کرو، خاندانی منصوبہ بندی کو عام کرو.
6: متوازن خاندان، خوشحال پاکستان. ڈائریکٹریٹ جنرل پاپولیشن ویلفیئر، محکمہ صحت و آبادی، حکومت پنجاب.
7: دس از ایف ایم 101.
2: मैंने सुना है खानदानी मनसूबा बंदी के तरीकों से सेहत के मसाइल पैदा होते हैं.
3: फिर वही बात, पहले ही दो बच्चे हैं तुम्हारे, हालत देखो अपनी.
2: आपा, मैं तो वही कह रही हूँ ना जो लोग बातें करते हैं.
4: ये सब गलत फहमियाँ हैं, हर सुनी सुनाई बात सच नहीं होती. मनसूबा बंदी के तरीकों से सेहत पर किसी भी किस्म का बुरा असर नहीं पड़ता.
5: خاندانی منصوبہ بندی صحت مند ماں، صحت مند بچے اور خوشحال زندگی کی ضمانت ہے. خاندانی منصوبہ بندی اور صحت سے متعلق مشوروں اور سہولیات کے لیے محکمہ صحت و آبادی کے قریبی مراکز پر تشریف لائیں.
4: سوچ کو آزاد کرو، خاندانی منصوبہ بندی کو عام کرو.
6: متوازن خاندان، خوشحال پاکستان. ڈائریکٹریٹ جنرل پاپولیشن ویلفیئر، محکمہ صحت و آبادی، حکومت پنجاب.
0: FM 101 ਨਾਲ ਨਾਲ ਸਾਡੇ ਤੇ ਨਾਲ ਨਾਲ ਤੁਹਾਡੇ ਕਿਉਂ ਜੀ ਇਹ ਕੋਈ ਸ਼ੱਕ ਹੈ ਕਿਆ
1: ਦੇਰਜ਼ ਮਿਊਜ਼ਿਕ ਐਂਡ ਦੈਨ ਦੇਰਜ਼ ਮੈਜਿਕ ਵਨ ਅਬਵ FM 101.